0: پانس تہ اطمینان حاصل سپدان تو دل تہ ڈنجہ روزان۔ سامعین، آج بوموار بوزو شریمد بھگوت گیتا پاٹھ تہ لیلا۔
1: شری پرماتمنے نمہ، گیتا شاسترمیدم پنیم، یپٹھیت پریتہ پمان وشنو پدمواپنوتی भयशोकादिवर्जितः। गीताध्ययनशीलस्य प्राणायामपरस्य च नैव सन्ति हि पापानि पूर्वजन्मकृतानि च। मलनिर्मोचनं पुंसाम् जलस्नानं दिने दिने, सकृद्गीताम्भसिस्नानं, संसारमलनाशनं, गीतास्विगीता कर्तव्या, किमन्यै शास्त्रविस्तरै, या स्वयं पद्मनाभस्य मुखपद्माद्विनिस्रिता, भारतामृतसर्वस्वं विष्णुर्वक्त्राद्विनिस्रितं, गीता गंगोदकं पीत्वा पुनर्जन्म न विद्यते, सर्वोपनिषदो गावो दुग्धा गोपालनन्दनः, पार्थो बत्तः सुधीर्भोक्ता दुग्धं गीतामृतं महत्।